0: ابھی آپ محظوظ ہو رہے تھے جناب عتیق احمد خان صاحب کے تازہ ترین کلام سے۔ تو سامعین، آج کے اردو پروگرام میں بس اتنا ہی، ملتے ہیں پھر ایک نئے پروگرام کے ساتھ، تب تک کے لیے شجاع الرحمان کو اجازت دیجیے، آپ کا بہت شکریہ، آداب۔
1: ابھی آپ سن رہے تھے اردو کاریکرم۔ یہ آکاشوانی کا وارانسی کیندر ہے، سنیں گے لوک سنگیت کا کاریکرم۔ پہلے سن لیتے ہیں یہ سندیش۔
2: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी।
3: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से।
2: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान।
3: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग।
2: डायल कीजिए
4: 0542227658।
3: नंबर एक बार फिर नोट करें
5: 0542227658।
1: लोक संगीत के कार्यक्रम में हमारे आज के कलाकार हैं मेहंगी राम, प्रजापति और साथी। इनके स्वर में आइए सबसे पहले सुनते हैं ये देवी गीत।